नेपाली भाषाको यो रेडियो कार्यक्रम साप्ताहिक रूपमा हरेक शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म प्रसारण हुँदै आइरहेको छ र यसलाई न्युजिल्यान्ड नेपलिज एसोसिएसनले सन् 2007 देखि प्रसारणमा ल्याइरहेको छ। हरेक शुक्रबार सुन्न सकिन्छ रेडियोमा प्लानेट एफएम 104.6 र अनलाइन पनि सुन्न सकिन्छ जुनसुकै बेला planetaudio.org.nz।

न्यूजीलैंड नेपलीज एसोसिएशन को वेबसाइट nzna.org.nz पनि। आजको तिथिमितिमा अगस्त महिनाको 7 तारिख सन् 2026 र नेपाली पात्रो अनुसार साउन महिनाको 22 गते 2083 साल शुक्रबार र तिथिमा साउन कृष्ण नवमी तिथि परेको छ।

आजको कार्यक्रममा नेपालतिरका न्युजिल्यान्डका र विश्वका केही चर्चित विषयमा संक्षिप्त चर्चा गर्नेछौँ। साथमा एउटा अनुरोध पनि समावेश छ, सामुदायिक जानकारी तथा अनुरोध। गीत सङ्गीतमा नेपालका पूर्वतिरका केही गीतहरू लिएर आएका छौँ। नेपालको पूर्वमा पर्ने इलाम, धरान, धनकुटा, हिले, खोटाङ समेटिएका गीतहरू छन्। सबभन्दा पहिला हामी सबै नेपाली समुदायमा एउटा अनुरोध छ नेप्लिज कल्चरल सेन्टर न्युजिल्यान्डको तर्फबाट। गत वर्षहरूमा झैँ यो वर्ष पनि नवौं अर्थात् नाइन्थ एथनिक मल्टिकल्चरल डान्स फेस्टिभल सम्पन्न हुँदैछ यही आउँदो सेप्टेम्बर महिनाको 5 तारिक शनिबारका दिन। यसमा न्युजिल्यान्डमा रहेका 30 भन्दा बढी एसिया, युरोप, ल्याटिन अमेरिका, पेसिफिक कन्ट्रिज त्यस्तै अफ्रिकाका एथनिक कम्युनिटीहरूले नृत्य प्रदर्शन गर्नेछन् र हामी सबैलाई आमन्त्रित गरिएको छ। समय हो 5 सेप्टेम्बर शनिबारका दिन साँझ 5 बजेदेखि 9 बजेसम्म। स्थान हो अकल्यान्डको 98 बमोन्ट स्ट्रिट फ्री म्यान्स बे स्थित भिक्ट्री कन्भेन्सन सेन्टर। यहाँ फुड स्टलहरू पनि हुनेछन्। फेरि एक पटक सम्झिरहँ, आउँदो 5 सेप्टेम्बर शनिबारका दिन साँझ 5 बजेदेखि 9 बजेसम्म। स्थान भिक्ट्री कन्भेन्सन सेन्टर फ्री म्यान्स बे अकल्यान्ड र प्रवेश निशुल्क हो। यो हप्ता न्युजिल्यान्डमा जताततै चिसोको प्रकोप बढेको थियो, यहाँसम्म कि वेलिङटनमा हिउँ समेत पर्यो र तापक्रम घटेर धेरै ठाउँमा माइनस पनि पुगेको थियो। पानी झरी त छँदैछ, नेपालतिर भने अत्यधिक वर्षाले ठाउँ ठाउँमा बाढी पहिरो गएको समाचारहरू आइरहेकै छन्। काठमाडौँमा पनि खोला नालाहरू बढेर जताततै बस्तीतिर बाढी पसेको समाचार थियो। यस्तै छ मौसमको प्रतिकूल अवस्थाहरू अहिले। श्रोताहरूलाई कार्यक्रमलाई अघि बढाउने क्रममा आज हामी पहिला हामीले भने झैँ नेपालका पूर्वी भागतिरका गीतहरू सुनाउनेछौँ। सुरुवात गरौँ इलामबाट। बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा। स्वर छ एम बरालको, शब्द बुद्धवीर लामा र सङ्गीत दिनेश सुब्बाको।

नेपाल तिरको कुरा गर्दा नेपालमा विपदका घटनाहरू पनि कति हुने रहेछन्। 2083 को वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म मात्र देशका विभिन्न स्थानमा घटेका विपदका घटनाहरू कुल 4053 वटा विपदका घटना दर्ता भएका रहेछन्। ती घटनाहरूबाट 196 जनाको ज्यान गएको रहेछ र त्यसमध्ये 54 जना त सर्पको टोकाइबाट मात्रै मरेका रहेछन्। हुन त यो बर्खा मौसम पनि पर्यो, बाढी पहिरोको सिजन पनि हो, सर्पको टोपकाई पनि बढी हुने समय हो, तापनि मानिसले अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था चाहिँ रहिरहेको देखिन्छ। गएको हप्तामा पर्वतारोहणको क्षेत्रमा पनि एउटा दुःखद घटना घट्यो। नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पूजा, उनको चर्चित नाम निम्स दाई लगायत 10 जना पाकिस्तानको काराकोरम हिम श्रृङ्खलामा पर्ने ब्रड पिक क्षेत्रमा गएको हिम पहिरोमा परि ज्यान गएको समाचार थियो। अल्पाइन क्लब अफ पाकिस्तानको उद्धार टोलीले उनीहरूको शव 5700 मिटरमा मृत अवस्थामा फेला परेको जानकारी दिएको थियो। उक्त हिम पहिरोमा परि ज्यान गुमाउनेहरूमा 6 जना नेपाली सहित 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी र 1 चिनिया पर्वतारोहीहरू थिए। नेपालका तर्फबाट निर्मल पूर्जा, पुखबहादुर गुरुङ, किरी पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिम्बु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यो दुःखद समाचारले सबैलाई स्तब्ध बनायो। निर्मल पूर्जाले सन् 2019 8000 मिटर माथिका सबै 14 अग्ला 14 पिक चढ्न अरूले 8 वर्ष लगाउने गरेकोमा उनले 6 महिनामै चढेर कीर्तिमान बनाएका थिए। उनले 199 दिनमा बनाएको यस कीर्तिमानी कार्यको डकुमेन्ट्री नेटफ्लिक्सले विश्वभर चर्चित बनाएको थियो। ब्रिटेनका राजकुमार विलियम्सले पनि संवेदना दिँदै निम्स दाई विश्वकै एक महान पर्वतारोही र अद्वितीय व्यक्ति भएको बताएका छन्। दिवंगत सबै आरोही प्रति हाम्रो पनि श्रद्धाञ्जलि। गीत संगीतलाई फेरि निरन्तरता दिउँ। अब धनकुटातिर आउँ। धनकुटा डाँडा बजार जाउँ, कान्छी बिस्तारै छैन हतार। स्वर छ राजेश पायल राई र जुना प्रसाईको।

नेपाल सम्बन्धी अर्को एउटा समाचार थियो। सिन्तामणि होटल मुस्ताङ विश्वकै लग्जरी होटल मध्ये एक बन्न सफल भएको छ। काठमाडौँबाट पोखरा हुँदै पैदलबाट पनि जान सकिने, मोटरबाट पनि जान सकिने र हवाई मार्गबाट पनि जान सकिने मुस्ताङमा अवस्थित यो होटलमा बस्नको लागि एउटा कोठालाई अमेरिकी डलर 1800 पर्छ र 5 दिनको लागि $12,000 पनि पर्ने रहेछ। यति महँगो लग्जरी होटल नेपालमा त्यसमाथि मुस्ताङमा छ भने हामी धेरै थाहा थिएन होला। मुस्ताङ समुद्र सतहदेखि 2800 मिटरमा अवस्थित छ। यो समाचारले नेपालको पर्यटनमा उच्च स्थान देखिएको गौरवको विषय थियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालनमा व्यवसायीकरण गर्ने यसका लागि नयाँ कम्पनीमा 20% सेयर बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलर जुटाउने व्यावसायिक योजना अघि सारेको थियो। त्यसपछि यो योजना ल्याउने फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको सबैतिरबाट व्यापक विरोध भएको र यहाँसम्म कि युरोपेली फुटबल महासङ्घले त विश्वकप नै बहिष्कार गर्ने समूहको चेतावनी दिएको थियो। बेलायतका वर्तमान प्रधानमन्त्रीले पनि फिफाको नेतृत्वमा गलत व्यक्ति रहेको टिप्पणी गरेका थिए। विरोध चर्किएपछि अध्यक्ष इन्फान्टिनोले यो योजनाले धेरै विभाजन ल्याएको भन्दै प्रस्ताव फिर्ता लिन बाध्य भएका थिए। गीत संगीत सुन्ने क्रममा अब धनकुटाबाट धरानतिर सरौं। गीतले भन्छ,

तरान सुनसरी यो मनमा चल्छ नि तिम्रै मन परि आकाश राई र जसोदा सुब्बा लिम्बुको स्वरमा शब्द बुद्ध बिरलामा र संगीत शान्तिराम राईको

अहिले विकसित देशहरू र विकासशील देशहरू बीच आर्थिक दूरी अर्थात् आर्थिक असमानता बढ्दै गएको छ। आर्थिक रूपमा विकासशील देशहरूले धेरै फड्को मार्न सकिरहेका छैनन्। यसै परिप्रेक्ष्यमा विश्व ब्याङ्कको एक रिपोर्टले के देखाएको छ भने यो असमानता कम गर्नका लागि विकासशील देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोगबाट एक दशकमै 100 वर्षमा गर्ने विकास हासिल गर्न सक्ने देखाएको छ। उक्त रिपोर्टमा विद्युत इन्टरनेट सिप र संस्थागत क्षमता लगानी गरेर एआईको प्रयोगबाट उच्च तहको विकास हासिल गर्न सक्ने देखाएको छ। रोजगारी भन्दा उत्पादकत्वमा फाइदा लिन सकिनेछ। नेपाल जस्तो देशका लागि एआईको ठूलो अवसर रोजगारी प्रतिस्थापन भन्दा काम गर्ने क्षमता बढाउन रहेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ। चिकित्सा क्षेत्र, उद्योग, व्यापार लगायत सूचना विश्लेषण, पूर्वानुमान, समस्या समाधान, प्रकृति प्रकोप नियन्त्रण आदि क्षेत्रमा एआईले विशेष रूपमा मदत गर्न सक्दछ। अब नेपाल सम्बन्धी केही संक्षिप्त समाचारहरूको कुरा गरौँ। नेपालमा धार्मिक विवाद र द्वन्द्व साम्य गर्ने सरकारी प्रयास भइरहेको समाचार छ। त्यस्तै विपद व्यवस्थापनमा नेपाली काङ्ग्रेस पार्टीले युवाहरूको टोलीलाई प्रशिक्षण दिएर तयारी गरेको भन्ने समाचार थियो। युवाहरूलाई राम्रो कामका लागि उत्प्रेरित गरेकोमा नेपाली काङ्ग्रेसको यो काम सराहनीय मान्नुपर्छ। नेपालको गण्डकी प्रदेशले गाँजा सम्बन्धी विधेयक पारित गर्यो भनेर समाचार आयो। कतिपय समाचारहरूले त ल अब नेपालमा गाँजा उत्पादन सुरु हो भनेर पनि समाचार छापेका थिए। तर यो विधेयक संघीय र अन्तर्राष्ट्रिय कानूनसँग मेल नखाने भन्दै यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको समाचार पनि आएको छ। नेपालको पूर्वी क्षेत्रका गीत सुन्ने क्रममा अब लागौं खोटाङ हलेसीतिर। पार्वती राईको स्वरमा बुद्धवीर लामाको शब्द र पारस मुकारुङको संगीतमा यो गीत सुनौ। पहाडबाट तराई झरेसी लाउला माया जुग जाने पिरती खोटाङ हलेसी छुट्टै मन लाग्दैन हो तिमीलाई भेटेसी। सुनौ यो गीत।

0: I'm Rachel Dari. The only radio program in Nepalese language from Planet FM Auckland is brought to you by New Zealand Nepalese Association every Friday from 6:50 to 7:20 in the evening. You can also listen online at planetaudio.org.nz.
1: श्रोताहरू यति बेला हामी कार्यक्रमको अन्तिमतिर आइपुगिसकेका छौँ. सम्पूर्ण श्रोताहरूमा सुखद सप्ताहन्तको कामना गर्दै यहाँहरूबाट छुट्टिँदै गर्दा एउटा सानो मिठो धुन यहाँहरू समक्ष राख्दै कार्यक्रमबाट म श्रीधर बस्नेत बिदा चाहन्छु. नमस्ते.